0: लीसा की याद नहीं आई तुझे जस्सी? जस्सी को छोड़िए, क्योंकि लीसा कॉस्मेटिक्स लाए हैं स्प्रिंग वेयरहाउस सेल खास आपके लिए। परफ्यूम, स्किन केयर, मेकअप, हेयर केयर, डिजाइनर सनग्लासेस, चॉकलेट्स और भी बहुत कुछ विद मेगा सेविंग्स अप टू 80% ऑफ। धुरंधर डील्स ऑन ऑल योर फेवरेट वर्ल्ड फेमस ब्रांड्स जैसे टॉम फोर्ड, वर्साचे, अरमानी, हजारो एंड मोर। आपको आना है 135 कॉमर्स वैली ड्राइव, ईस्ट मार्कम, हाईवे 404 और 407 के बेहद करीब एंड क्लोज टू 401। सेल चलेगी अप्रैल 18 से मई 10 तक, परफेक्ट फॉर मदर्स डे गिफ्टिंग। तो ज्यादा स्वैग एट कम प्राइस सिर्फ लीसाज वेयरहाउस सेल पर। विजिट lisascosmetics.com।
1: अपने खुशी के लम्हात को यादगार बनाएं। आइकॉन इवेंट स्पेस में शादी, मेहंदी, रिसेप्शन, बर्थडे पार्टीज, कारपोरेट इवेंट्स, गजल और कवाली नाइट्स या किसी भी तकरीब के लिए 3 खूबसूरत और शानदार हॉल्स हैं, जहां 1200 तक गेस्ट्स की भरपूर मेहमान नवाजी कर सकते हैं। तमाम हलाल डिशेस पाकिस्तानी शेफ की निगरानी में रिवायती जायकों के साथ तैयार की जाती हैं। इन हाउस स्टेजिंग, ऑडियो विजुअल सिस्टम, 10 प्रोजेक्टर स्क्रीन्स, मुकम्मल टेक्निकल सपोर्ट के साथ। बहुत ही कन्वीनियंट लोकेशन, 6887 डिक्सी रोड, मिसिसागा, एम्पल पार्किंग और क्लोज टू हाईवेज। फॉर मोर इन्फॉर्मेशन एंड बुकिंग कॉल मिस्टर आलम 4374252500 और ब्रम्पटन में क्वींस मैनर इवेंट सेंटर 2 ऑक्शन लेन ब्रम्पटन। फॉर मोर इन्फॉर्मेशन कॉल 416-814-3600। क्वींस मैनर इवेंट सेंटर। SSR Auto Repair, 3438 Shepherd Avenue East, Scarborough, Warden or Shepherd Intersection, 24/7 Auto Repair, very close to Highway 401. Tamam major repair work karte hain, body shop, accidental repair, denting, painting, engine repair, oil change, brake pads and router, wheel alignment, battery and AC service, 24/7 towing service bhi available hai. SSR Auto Repair, call Nazir Chaudhary, Avais Chaudhary or Munir Hussain, 647-321-74 44 8 6 4 7 3 2 1 74 44। क्या आपके विंडोज और डोर्स लीक कर रहे हैं या पुराने हो गए हैं? तो यही वक्त है कि उन्हें आप तब्दील करवाएं। राइट विंडो फोर्स आपके लिए मेड इन कनाडा एनर्जी स्टार विंडोज और डोर्स इंस्टॉल करते हैं। एनर्जी स्टार विंडोज और डोर से आपके बिजली का बिल अप टू 30% तक कम हो सकता है। स्पेशल ऑफर, विंडोज अभी इंस्टॉल करवाएं और पेमेंट 1 साल के बाद कर दें कुछ डाउन पेमेंट्स के साथ। याद आएगी, इजी इंस्टॉलमेंट्स में कीजिए, सम कंडीशंस में अप्लाई। मजीद मालूमात के लिए भी कॉल कर लें 416-206-3200। It's 416-206-3200।
2: खुदा न करे अगर आपका कार एक्सीडेंट हो गया और आप कानूनी मदद लेना चाहते हैं, तो न सिर्फ हम आपके हक का जायज ज्यादा से ज्यादा पैसा लेकर दिलवाते हैं, बल्कि अपनी फीस भी आपका क्लेम दिलवाने के बाद ही लेते हैं। और मैं आपकी अपनी अंजुम कुरैशी आपकी अपनी जबान बोलती हूँ, और हमारे पर्सनल इंजरी लॉयर्स की टीम आपके क्लेम को प्रोफेशनली हैंडल करते हैं। और अगर अपने क्लेम के सिलसिले में आप हमारे लॉयर के साथ मीटिंग करना चाहते हैं, तो हमारी कंसल्टेंसी बिल्कुल फ्री है। आज ही मुझे कॉल करें, आपके कार एक्सीडेंट केस में आपका इन्फॉर्मेशन लेना आपका हक है। 416-570-0157।
3: जी हाँ, 416-570-0157 अंजुम कुरैशी साहब के रबते के नंबर है। खुदा न खास्ता आपका कार एक्सीडेंट हो जाता है, आप गिर जाते हैं, आपको टिकट मिल जाती है, बिल्कुल परेशान ना हो, कॉल कर लीजिए। फॉर द वेरी लॉन्ग लॉन्ग टाइम इसी प्रोफेशन में हैं, बहुत ही रिनाउंड लॉ फर्म है जिसके साथ ये काम करते हैं। मैक्सिमम कंपनसेशन आपको मिल जाएगी, और हमेशा जब केस सेटल होता है फीस एक्सीडेंट क्लेम की, उसके बाद ली जाती है। 416-570-0157 अंजुम कुरैशी साहब के रबते का नंबर है। एक्सीडेंट क्लेम का नाम आए तो साथ ही अंजुम कुरैशी साहब का नाम आता है। हमारे साथ मौजूद हैं, खुश आमदीद कहेंगे। अंजुम कुरैशी साहब, अस्सलाम वालेकुम।
4: वालेकुम सलाम, और तमाम सुनने वालों को आदाब, नमस्ते, सत श्री अकाल। हमेशा बात करते हैं एक्सीडेंट की, अवेयरनेस देते हैं कि क्या करना चाहिए, लेकिन जिस तरह दिन रात हम एक्सीडेंट की बात करते हैं और आपको बताते हैं कि अवेयरनेस क्या है, इसी तरह से जब आपको ट्रैफिक टिकट मिल जाते हैं तो उसकी अवेयरनेस आपके पास होना बहुत ज्यादा जरूरी है। क्योंकि जब टिकट मिलता है तो लोग कहते हैं कौन कोर्ट जाएगा, उसके पर लिखा हुआ $560 या $400 देने, तो कौन इस सारे हैसल में पड़े, सीधा सीधा जाके फाइन पे कर देते हैं। जब आपने फाइन पे कर दिया, इसका मकसद हुआ कि आपने एक तो गिल्टी ले ली, उसके बाद फर्ज कीजिए कि अगर आपको केयरलेस का टिकट मिला है तो राइट अवे आपके 6 पॉइंट जो है आपके लाइसेंस से कट गए, और वो 3 साल तक आपके एब्स्ट्रैक्ट पे आते रहेंगे कि आपको केयरलेस का टिकट मिला था। इसी तरीके से मुख्तलिफ सेक्शंस के हिसाब से मुख्तलिफ आपके पॉइंट जाते हैं, और अगर आपको जो टिकट मिलती है आपने पैसे पे कर दिए, इसका मकसद हुआ कि मैंने इसको कबूल कर लिया कि ये मेरा जो चार्ज था वो सही था और मैं गिल्टी करता हूँ, जब आप पैसे पे करते हैं। और फिर उसके बाद जो है वो आपके रिकॉर्ड पे रहता है, आपकी इंश्योरेंस बढ़ जाती है, अल्लाह ना करे आपका कोई एक्सीडेंट हो जाए, कोई और टिकट मिल जाए, تو پچھلا ریکارڈ نکالا جاتا ہے کہ آپ کے ریکارڈ پہ تو دو ٹکٹ پہلے سے ہی ہیں. تو آپ کو یہ سمجھنا چاہیے کہ آپ کو جب ٹکٹ دی جاتی ہے تو آپ کو یہ کہا جاتا ہے کہ آپ کے پاس ایک آپشن یہ ہے کہ آپ گلٹی کر لیں, ایک آپشن ہے ارلی ریزولیشن, ایک آپشن ہے آپ کے پاس ٹرائل اینڈ آپ اس کو جو ہے ناٹ گلٹی کرتے ہو. ہمیشہ آپ کو ٹرائل اور ناٹ گلٹی کرنا چاہیے تاکہ آپ کا اپنا ورژن بھی آپ بیان کر سکو, کیونکہ لوگ کہتے ہیں کہ ایسا نہیں ہوا تھا جس کی وجہ سے ٹکٹ ملا, آفیسر نے یہ کہا. ظاہر ہے آپ آفیسر سے آپ کوئی آرگیومنٹ نہیں کر سکتے, تو وہ آپ کو ٹکٹ دے کے چلے جاتے ہیں, لیکن آپ کا ایک اپنا ورژن ہوتا ہے کہ ایسا نہیں تھا ایسا تھا, تو وہ آپ کو بتانے کا ایک موقع ملتا ہے آپ کے ریپرزینٹیٹو کو. نارملی ٹکٹ جو ہے وہ پیرالیگلز کرتے ہیں, ہماری ٹیم میں لائر موجود ہیں جو آپ کے ٹکٹ کو ڈیل کرتے ہیں, جو کہ بہت بہتر طریقے سے کرتے ہیں. تو نہ صرف آپ کو ہم ان ٹکٹ سے نجات دلا دیتے ہیں یا کوئی بہتر طور سے آپ کو کوئی فیصلہ لے کر دیتے ہیں جو کہ آپ خود نہیں لے سکتے, اور آپ کو کم از کم آپ کا ایبسٹریکٹ جو ہے وہ کلین رہتا ہے یا کم از کم آپ کی انشورنس بلا وجہ نہیں بڑھ جاتی. لیکن جہاں ہم ہمیشہ ریڈیو پہ بتاتے ہیں کہ کار ایکسیڈنٹ جب بھی ہوتا ہے آپ کو کنٹینجنسی فیس ہوتی ہے, اور آپ کو ان دا اینڈ آف دا ڈے آپ کو اپنی ٹکٹ کے پیسے, آپ کو اپنے جو سیٹلمنٹ کے پیسے ہیں وہ آپ کو لائر کی فیس جو ہے ان دا اینڈ آف دا ڈے دینی ہے. لیکن جب ہم بات کرتے ہیں ٹکٹ کی تو آپ کو ٹکٹ میں اپ فرنٹ پیسے دینے ہوتے ہیں, کیونکہ یہ ریپرزینٹیٹو کورٹ میں جا کے آپ کی ٹکٹ کو ناٹ گلٹی کر کے فائٹ کرتا ہے, اور اس کا طریقہ کار بالکل ڈفرینٹ ہے, اور یہ کنٹینجنسی فیس نہیں ہوتی. ہمیشہ کی طرح اگر آپ کا کوئی بھی کار ایکسیڈنٹ ہو گیا ہے آپ مجھے کال کر سکتے ہیں. ہمیشہ ایک ہی بات کہتی ہوں کہ آپ کی اپنی انجم قریشی زمانہ بیت گیا کہ میں اسی پروفیشن میں ہوں, تین ڈکیت ہو گئے, آپ کا ہمارا ساتھ ہے, آواز سنتے رہتے ہیں, پلیز مجھے کال کریں 416-570-0157. کوئی کار ایکسیڈنٹ ہوا ہو, کوئی آپ کو ٹکٹ ملی ہو, آپ ضرور کال کر کے ہم سے بات چیت کر سکتے ہیں. بہت بہت شکریہ.
3: تھینک یو ویری مچ. بہت شکریہ انجم کا. اس بار فرائیڈے آپ سے پھر بات کرتے ہیں. تھینک یو. نمبر نوٹ کیجیے مدرم سامین, 416-570-0157, 416-570-0157. پشاور زلمی پی ایس ایل 11 کی چیمپئن بن گئی ہے. بابر اعظم نے ٹرافی اٹھائی ہے, انڈر 19 کی ٹرافی نے اٹھائی, تو اس کے بعد شاید بڑا انتظار کرنا پڑا انہیں ایک ٹرافی اٹھانے کے لیے. حیدرآباد کو انہوں نے شکست دی. حیدرآباد کی ٹیم اب ون سائڈڈ ایک وقت میں ہو گیا تھا, کیونکہ حیدرآباد کی ٹیم 129 رنز پر آؤٹ ہو گئی تھی. تفصیل ہم بتائیں گے تھوڑی ہی دیر میں, اور اس وقت آپ کے لیے پہل پیش کر رہے ہیں آج کی شاعری.
5: شاید اس نے مجھ کو تنہا دیکھ لیا ہے, شاید اس نے مجھ کو تنہا دیکھ لیا ہے, دکھ نے میرے گھر کا رستہ دیکھ لیا ہے. اپنے آپ سے آنکھ چرائے پھرتی ہوں میں, آئینے میں کس کا چہرہ دیکھ لیا ہے. اب بھی سپنے بوئے تو ایمان ہے اس کا, اس نے ان آنکھوں میں صحرا دیکھ لیا ہے. اس نے مجھے دراصل کبھی چاہا ہی نہیں تھا, اس نے مجھے دراصل کبھی چاہا ہی نہیں تھا, خود کو دیکھ کر یہ بھی دھوکا دیکھ لیا ہے. اس سے ملتے وقت رونا کچھ فطری تھا, اس سے بچھڑ جانے کا نتیجہ دیکھ لیا ہے. رخصت کرنے کے آداب نبھانے ہی تھے, بند آنکھوں سے اس کو جاتا دیکھ لیا ہے. شاید اس نے مجھ کو تنہا دیکھ لیا ہے, دکھ نے میرے گھر کا رستہ دیکھ لیا ہے.